0: right after the commercial break.
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मध्यम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा दिल से दुआ, कुदरती शिफा दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
2: जिया स्टोर रूड़ी द सवाबे द खुंद मेंदु द पारा यो जबरदस्त खुशखबरी के पहागे की तावस्ता द जरानो द सूट्स द खरीदारे द पारा मार्केट त दतलो हिस जरूरत निश्ता। उस पकपल कोर के द जिया स्टोर ना द सरदे द पारा द बेहतरीन डिजाइन और रंगुनो लेडी सूट तरला सकड़े अब खगा हम पकपल कोर की द व्हाट्सएप पर जरिया द होम डिलीवरी सहूलत सरा पार्सल चेक के या पैसे वरकड़े। जिया स्टोर द जरानो आगा महसूस स्टोर दे जिहावे की सिर्फ और सिर्फ जराना राबिता कबलीशी پکور کی دا کپڑو کاروبار شروع کول گواڑی جیا سٹور تاوس تا پکوانٹٹے کی دا سوٹس دا آرڈر کولو سہولت ہم در کبھی چی تاوس پکپل کور کی دا کپڑو با عزت کاروبار شروع کرے جیا سٹور دا ٹول نگٹ سہولت دا ہم در کئی چی کم سوٹس خرس نشی یا تاوس ریپلیسمنٹ کول گواڑے پا نوی ڈیزائن کی نو ہم کولی شے دا ہر قسم نوی ڈیزائن کولیکشن دا پارا ہم اس زمون واٹس اپ کمیونٹی جائن کرے پا دی کمیونٹی کی با دا پرائیویسی تحت ساسو نمبر نشو کی گی نو بیا ہم اس زمون دے جیا سٹور وزٹ رکڑے پتہ نس رحمانیہ مدرسہ مینے ٹوپی سوابی یا زمون دے جیا سٹور پا واٹس اپ باندے رابطہ اکڑے 0313-90-53-965
3: زوانی دا زوانکو نا بغیر نمگیڑیوی خوکو چرتا دا دا زوانکو پا وقت بانے غم او نکل لیشی نو پا راروان وقت کی دغه ځوانه کې ستاسو د خایس د خرابېدو باعث جوړ دی شي. د اویل سکن او د دانو د پاره یو ډیر خاص میډیکیټډ فارمولا ډاکټر هیدر انټي اکنی فیس واش، ډاکټر هیدر انټي اکنی کریم کوم چې په 300 روپۍ باندې د 300 بهترین انګریډینټ سره تیار شوی. ڈاکٹر ہیدر اینٹی ایکنی کریم، ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش کوم چی دا اویلی سکن او دا ایکنیز دا پارا ډیر بهترین فارمولا دا کوم چی په سلور ورځو کې ساسو د سکن ایکنیز پمپل په مکمل توګه باندې ختمي او یوازې دا نه د دغه دانو چې کوم داغونه دي هغه هم په مکمل توګه باندې ختميږي. په دې کې بهترین ایکټیو انګریډینټ شامل دي لکه بنزوئل پرکسایډ، سلسلک اسید، ٹری ٹری آئل او کلینڈا مائسین کوم چې یو ډیر بهترین انټي بیکټیریل انټي انفلمیټری انګریډینټس دي او دغه پروډکټس ډرماتولوژیکلی ټیسټډ هم دي کوم چې صرف اور صرف په سلور شپو کې دننه دننه ستاسو دانی او د دانو داغونه په مکمله توګه باندې ختمي. نو زر تر زره د نږدې کاسمیټکس جنرل اور میډیکل سور نه د بلډونا کاسمیټکس ډاکټر هیدر اینٹی اکنی فیس واش ډاکټر هیدر اینٹی اکنی کریم واخلی او د سکن ډېرې مسلې اواره کوي. د مزید معلوماتو لپاره زموږ دغه ویب سایټ وزټ کړئ www.belladona.com.

राजेशी जमागरानो फगुदरनो कजरमंदरिनको कासो द रेडियो दिलबर आवाज हो रहे द रेडियो दिलबर सरसरा ज स्टासो एजे यानी के स्टासो अकीब जानी मुझी यानी के माता आरजे अकीब जान जदुनवे लिखी حضارة هوي كنا كنا نورز موشين قتير شولا ها قتير شولا قتير نشجا نورز مو بس كارنو قتير شولا ها شرط تلي وي شرط نوي تلي دارة هوي ها شرط مشكر لقا ولي شرط مشكر نو لقا ولي شاسر ملاوي دولة تلي وي يارانو دوستانو سرا كشرانو مشرانو سرا منزور

0: wife called Hilary next guru chimusra suk de sugal gwadi the belladona zafrani krimudabe mogor zawi de zan sare sambal ke de o quran daze ke zan shamil ke life caller assalam alaikum warahmatullahi wabarakatuh
1: wa alaikum assalam
0: wa rahmatullahi wa barakatuh assalam alaikum wa alaikum assalam sta su de khok salam mung sur su plan mani de kam سلیم شی پخیر پخیر پخیر سنگی طبیعت دیکھا دے برابر ہی ٹول بالکل برابر دی ستاسو بخیر غواڑو اللہ درتا جوندی لرا دارت ہوئی چی دی جنو کونو خو اکثر مختلف سوالونو خلق کئی خوزو داتا پوسکو مچی ستا میک اپ خوخی کنا میک اپ دینا خوخی
1: سنگی بھائی آوازم
0: تکی ویم ستا میک اپ خوخی کنا میک اپ دینا خوخی خوخیږي دي او درته وی چې لکه دا چکم بازار کې کوم شاپینګ کی کنه زنانه بار شاپینګ لزینو آیستا شاپینګ خوخ دی کنه چې مطلب ستاسو غواړي چې مطلب شاپینګ لاړ شم او زما دا پرسې دنه مکمل په سونه ډکوي او زه په ځان لسم ډیر ځات شاپینګ ځان لوکم اوس پر چرته دې شو چې مطلب بازار ته چرته دې ځان لدی اوسې زغستې کور ته دې راوړو بیا دې نه خوخه موبائل کی ولی سے مسئلہ تھا کہ سنگ چل لیں ہلو ہلو ہلو ویم ستاپ دی موبائل کی سمسلہ را روان دا کسل لو برا روان دا اللہ در من خپل رحم کرم وکړي کی ما د ډیر زیات غوسه راځي او خاص کر بدغه خبر ډیر غوسه راځي دا کال تر ملو شي او بیا چې د خبرې نه کی یا خبرې ګډې وډې را روانې نو مال مزه بالکل نه راکې ها زما آواز درځي
1: او بای وسلن
0: داس چلې تا د موبایل کی سفر کراغلې ک څنګه
1: بای پدنی بدا خپل خبرې کی عبدالباسط بای یا احسان بای ته کم کال سن خپل خبرې دیږي او تاسو آواز کړی
0: بس زما قسمت دار زما چې کم ټیم کې پروګرام دی نو بدغه ټیم کې اکثر جنې جنې خبرې سینې شي کولې او بیا نه ختی خبر نه ختی وي او خبرې کوي خو بزال الله دې به خیر واچولې کی خدای جی جی وای وای را ته وای
1: نه دا نه نه زما هم دا نه ان نه نه سره پلان نه سره خبرې نه کی مالی ځا ته کړې وې څه نه وای
0: لګاري څه نه وای
1: سره او وای انت مسلې نه یاست
0: چې یو بس درته ان کې مو واغسته او چارکول بلیچ مې وښکې خان نو د بلډونا کم چارکول بلیچ دی د هغه په اړه کې به معلومات لرکې چې آیا بلډونا چارکول بلیچ مو استعمال کړی دی کنه مو استعمال کړی
1: او وای بالکل استعمال کړم دوه بای دې زیات مطمئن یم چې راکړې نه مهمه زما چې دې زیات وای نو ما هم لږ داسې ټول پوښتنه لرم ته او زما چې مخ ټک سینو چې څنګه راغلی وکنه بای ما وستی دي او اوس په پوری مې په مخ باندې هغه هغه سره تاسو سره دې
0: صحیح لکه تاسو وایئ چې مطلب لکه بهتر دي صحیح دي لکه تاسو دا وایي
1: او بای دې زیات مطمئن یم نن تر کړته یو ما آئی میں تو بول رہی تھی دس استعمال کر دا کے بدل بدل کے مخکاری موجن بلا نہ چار کل بلیچ استعمال کری دی
0: زبردست نہ نو لک س کمالی لک خکاری پ مخبان جی چا سر ملو شنو کمال خار کی کنا خار کی
1: او بھائی بالکل سم رات گو دی کنا جاتا وہ کھا ہا سی
0: ز شکر شکر شکر دا ڈیرا گٹا خبر دا لک تے دا وی چگی منگل بلڈونا چار کل بلیچ کے بدلون نہ دے پکار لک صحیح دی کنا
1: او بھائی بالکل سم ہے سے کی کنا بدلون
0: نہیں او تا سو چانا گستی بلڈونا چار کل بیچ میں چانا گستی
1: بھائی پو تھینک یو مانی پلازا ون کی چھ کامران بھائی دیتا ہوں نمک
0: دا کامران بھائی دکان یعنی مطلب دار زمون دا بلڈونا دا اجمل چ کم رارے دے زمون رارے دے اگے دا دکان نے دزان تا گستی دی او 100 روپے ونے دل بلیچ در کڑیو
1: او 100 روپے را
0: او 100 روپے زبردست زبردست او یو پیکٹ دے گستے کنا دوری گستو جان لا واپس فضل چیتے
2: We'll be back, right after the commercial break.
3: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मद्धम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
4: जिया स्टोर रूड़ी दवाबे दुंद मेंदू द पारा यो जबरदस्त खुश खबरी के पहागे की ताउस्ता द जरानो द सूट ऐसी खरीदारे द पारा मार्केट तदतलो हिस जरूरत निश्ता उस पकपल कोर के द जिया स्टोर न द सर्दे द पारा द बेहतरीन डिजाइन और रंगुनो लेडी सूट तरला सकड़े अब हगा हम पकपल कोर के द व्हाट्सएप जरिया द होम डिलीवरी सहूलत सरा पार्सल चेक के या पैसे वर्कड़े। जिया स्टोर द जनानो आगा महसूस स्टोर दे जिहागे की सिर्फ और सिर्फ जनाना राबिता कबली शी پکور کی دا کپڑوں کاروبار شروع کول غواڑی جیہ سٹور تاوس تا پکوانٹٹے کی دا سوٹس دا آرڈر کولو سہولت ہم در کبھی چی تاوس پخپل کور کی دا کپڑوں باعزت کاروبار شروع کرے جیہ سٹور دا ٹول نغٹ سہولت دا ہم در کئی چی کم سوٹس خرچ نشی یا تاوس ریپلیسمنٹ کول غواڑے پر نوی ڈیزائن کی نو ہم کولی شے دا ہر قسم نوی ڈیزائن کولیکشن دا پارا ہم اس زمون واٹس اپ کمیونٹی جوائن کرے پدی کمیونٹی کی با دا پرائیویسی تحت ساسو نمبر نشو کی گی نو بیا ہم اس زمون دے جیا سٹور وزٹ رکڑے پتا نز رحمانیہ مدرسہ مینے ٹوپی سوابی یا زمون دے جیا سٹور پا واٹس اپ باندے رابطہ اکڑے 0313-90-55-965
5: مالے دا شارجا نا کالی راوڑا
6: زو استا کالو دا پارا شارجی تا سنگل آر شما
5: او ہو پمینا بازار دوبائی کی دا شارجا جولرز دکان دے چٹا چی دا دوبائی اور دا شارجا ٹول ویرائیٹی موجود دا
6: نو دا سوایا کنا
5: شارجا جولرز پروپرائیٹر زیب برادرز فون 0938-273265
7: सर्दी हो या गर्मी रेडियो दिल पर आपके संग संग
8: ये है रेडियो दिल पर, ये है रेडियो दिल पर आपकी दिल की आवाज।